0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन र असल जातिका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खाँदबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
2: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 9842 59 0035।

0: डिभिजन वन कार्यालय खाँदबारी संघ सभाको अनुरोध,
1: आगो र वन ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: चुरोट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्निरेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौं।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।
2: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना,
3: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टुर, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली, सम्पर्क नम्बर
3: 029562648,
4: 9842598001
3: र 9852958।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00-332 98421-12249।
4: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत। कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
5: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू
6: हाते ट्याक्टर,
5: कुटानी पिसानी मिल,
6: चोकर बनाउने मिल,
5: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
6: घाँस काट्ने मेसिन,
5: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
6: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।

0: के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।
1: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
2: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङटारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
0: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ। सम्पर्क नम्बर 029575272, 9817334051।
0: न्यू भीमसेन वस्त्रालय तथा दैनौ तुमिङ चार संस्था सभा।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804058909 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो जस्ता पाता खानेपानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इटा र रङ्ग रगानी गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल तेह्र खातबारी 3 मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 9852157753 र 029560553
4: पोखराको तल्ला चाहियो हौ नातिनी कता पाउँछ तिमीलाई थाहा छ
5: त्यो खानबारी कटुरी खेल बस्दा छेउमा जानु न बाजे त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ त्यहाँ पाउँछ
2: गुणस्तरीय एक दिने ब्रोइलर गिरिराज लेयर्स लोकल चल्ला हाँस टर्की बट्टाई कालिका चल्ला माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो गाई भैँसी बाख्रा बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस् यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खातबारी सङ्खुवा सभा प्रोप्राइटर बलराम कटुवाल सम्पर्क नम्बर 9862133993 ईश्वरी कटुवाल 9842107729 र 029560508 साथमा खानदारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ कुखुराको चल्ला र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783 साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुनिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ खुद्रा र होलसेल सामान बिक्री गर्न होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त?
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खाँदबारी एक भानुचोक, शङ्खुवासभा। सम्पर्क 9842-36-56-31, 9870-13-265।
1: पाँचकपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँचकपन छ डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँचकपन छ डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0-29-41-10-88 र 98-15-35-36-56।

0: प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमिन्टा खाद्य संस्थान अगाडि, सम्पर्क 029575045, 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्याङ वर्कसपमा।
3: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खादबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: बोकेर हिँड्ने अनुलाई हिजो नै छाडेर आइसके। अब म तिम्रो रोदी घरको केटी बन्न चाहन्छु, जहाँ माया साटिन्छ, साथी साटिँदैन, र जहाँ
1: त्यस्तो हुन त लुगै मिलेन। सबभन्दा पहिले त चौबन्दी चोली लगाउनु पर्छ।
0: चौबन्दी चोली?
1: अनि छिटको गुन्यु लगाउनु पर्छ।
0: छिटको गुन्यु?
1: अनि कमरमा, अनि यस्तो पेटी होइन, कमरमा बाह्र हातको कपडा बेर्नु पर्छ, जसलाई पटुकी भनिन्छ।
0: पटुकी?
1: हो, पटुकी। चौबन्दी चोली र गुन्यु चोली लगाएर कम्मरमा बाह्र हातको पटुकी बाँधेर

पसिना चुहुँदै वन पाखालाई आफ्नो ठाडो भाका सुनाउँदै रोगी घरमा मन्द मन्द मुस्कुराउँदै आफ्ना प्रेमका कुरा टोलीमा सुनाउने केटीले नेपाली केटी हो।

0: झाइ पार्ने कहिले हो यसको चाँजो बाजु मिलाउन बिहेको
1: आफै त महादेव स्वस्थ देला पर बिहे गर्न विनाशी नगर है कर
2: आफै त सानो भाइ जुत्तो दाँत झरेको छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे

0: तिमीलाई माया गर्दिन, तिमीबाट टाढा जान्छु भन्यो भने के गर्छौ?
1: तिमी टाढा भयो भने त म बाँच्नै सक्दिन नि। म तिमीलाई टाढै हुन दिन्न। अबदेखि यस्तो कुरा नगर।
0: मलाई यो खोलाले बगायो भने?
1: म यो खोलै सुकाइदिन्छु। यो ठाउँमा फर्केर फेरि कहिले पनि आउँदिन।
0: यदि भगवान्ले नै लग्यो भने?
1: म त्यो दिनदेखि भगवान नै मान्दिनँ।

I miss you so much. म एक्लै भए के हाम्रो भेट छ त्यसमा है।

0: केही छैन, खायो सुत्यो, गाईलाई घाँस काट्नु पर्दैन। त्यहाँ छुटो भाँडा पनि टन्नै छ, त्यो चाहिँ कसले धुन्छ?
1: खेतालो जाँदा होइन,
2: खेतालो खेतालो
1: माइलीको खेतालो हो क्या?
3: माइलीको खेतालो
1: काट्नु आएको छ
3: हो र? ए
0: माइली भनेपछि सुन्तलीको छोरी।
3: ए सुन्तली, सुन्तली खेताला
2: के हुन्छ बुढोलाई?
3: ल माइलीको खेतालो म नयाँ सट लाएर आउँछु है।
1: दामी देख्यो,
3: माइली बटिन्छ।
4: माइलीलाई आइलु भन्दै बिहे आन्दे कुरै खलास।
3: त्यसपछि त त्यसले मेरो लुगा धुन्छ, कराई धुन्छ, डेक्ची धुन्छ।
1: तर यार ठुलो बडाको छोरी खालि काठमा मात्रै बसे, भेटेकै नहुने, कसरी नपर्छ होला?
4: मुला मर्दो भएपछि आँट्नु पर्छ,

0: थियो
1: तिमीले यहाँ खेत लगाएको कि हेरहेर गर्न आएको
0: होइन भएका काम चोर नक्कलीहरू
2: साथीलाई बारम्बार गाउँ आइदिनु पर्यो
3: बारम्बार आउँदा माया पनि बारम्बार बढ्दै जान्छ अरे क्या
4: बोकाहरू

0: good.
1: कति धेरै माया गर्छ त भने त यहाँ ठ्याम ठ्याम पर्दै हुन्छ भन्ने अहिले पनि भन्दैन भन्ने
2: मेरो यहाँ माया दिदीको कुरा गरेर बसिरहेको छ उता केरा बाबुले अर्को बुढी लिएर भागिसक्यो के हो त अनि घरमा आमा पनि थिएन आमाले कोइला गइसकेको थियो भाले अघि ल्याए खाना पकाउने माइक हुन्छ मलाई आनन्द झन् तलाई थाहा छ कोलेर आयो यस कि आमा
3: बाबा
2: लिएर आउनु नत्र तिहारमा भाइटीको लागि पर्ला

0: के पो छ।
1: हेलो, मेरो बिहे हुन जम्मा 4 दिन मात्रै बाँकी छ। तिमीहरू अझै काठमाडौँमै छौ?
2: हस् महारानीज्यू, हामीहरू आजै हिँड्ने तयारीमा छौँ।
1: ए ल ल, सबैजनालाई लिएर आइज है, अनि स्पेसली आकाशलाई चाहिँ ल्याउन नबिर्सि नि।
2: मलाई थाहा छ त, आकाशको र मेरो ब्रेकअप भएको 6 मन्थ भइसक्यो।
1: ल ल, सबैजना मिलेर आइज है छिट्टै। बाई बाई।

0: सधैँ चुहिरहे त्यो थोत्रो घरमा आमालाई कसरी राख्यो? बाटोमा हिँड्दा पनि काजीले जिस्काइरहन्छ।
1: हेर राणी, सबैको व्यथा एउटै हो, त्यसैले मैले सुनेको छु माथला गाउँको मनीले पैसा लिएर मान्छेलाई विदेश पठाउने काम गर्छ अरे, एकछिन त्यसलाई भेटाउनु।
2: अनि त्यसलाई दिने पैसा चाहिँ कहाँबाट खोज्ने नि?
1: घर जग्गा बन्दकी राखेर भए पनि पैसा खोजौँला नि।
0: आफ्नो सम्पत्तिको नाममा त्यही एउटा टुक्रा क्षेत्र सानो बारी छ, त्यही पनि सौको भयो भने त मन नभएको बेलामा मेरी आमालाई बाँच्नै गाह्रो पर्छ।
1: पहिला मनीलाई भेटेर विदेश जान त पाऊ, पैसा त कमाइहालिन्छ नि।
3: हेर, त्यो ढुङ्गे घरको बुढाको छोरा छ नि, दुई वर्ष अरब बसेर आउने बित्तिकै दस्रो पनि खेत किन्यो। कसले गर्दा? मैले गर्दा। त्यो गन्ते साइलालाई छ नि, मैले कोरियाको भिसा ठ्याट्ट मिलाइदिउँ, एक वर्ष बसेर आउने बित्तिकै ड्याङ ठुलो घर बनाए। कसले गर्दा? मैले गर्दा।
0: अनि विदेश जान चाहिँ कति पैसा लाग्छ नि भाइ?
3: जापान गए 10 लाख, कोरिया गए 6 लाख, अरब गए 3 लाख, मलेसिया गए 2 लाख।
0: सस्तोमा कहाँ जान पाइन्छ मैले भाइ? तिमीको मिलाइदिनुहोस् न।
3: मलेसिया जाउन तिमीहरू, म त्यहाँको भिसा मिलाइदिन्छु।
1: 2 लाख कहाँबाट ल्याउने मैले भाइ? अलि मिलाइदिनुहोस् न।
3: मौकामा हिरा फोड्नुपर्छ भन्ने कुरा थाहा छैन? खेत बन्द गिराख, आइमेको गर्गना बेच, अहिले रोपे पो पछि फल्छ।
0: तर पनि मैले भाइ त्यत्रो पैसा खोज्न गाह्रै पर्छ।
3: तिमीहरूको पनि मलाई साह्रै माया लाग्छ, अलिअलि हेरिदिउँला नि।
4: हेर्नुहोस्, म फेरि पनि भन्दैछु, यस्तो आँखा नदेख्ने बाउ आमालाई छोडेर सुखको हातमा विदेश जानु हुँदैन।
5: बुहारीले त ठिकै भन्दैछन् ठुले, हामी डुब्न लागेका घाम जस्ता भइसक्यौं।
6: Bank, the reason for your success.

0: one more time.
1: साथी मेरो दिदीलाई भन्ने है यो तिजमा भाइले आफ्नै पसिना बेचेर दिदीलाई कसरी ल्याइदिन्छ भनेर आमा नि बुढो हुन लाग्नु भयो बालाई आफ्नो पसिना नबेच्नु भन्ने अब छोराले आफ्नै पसिना बेचेर बालाई पाल्छ फर्केर आउँछ भन्दे है भदौ 6 गते
2: My second teacher, भविष्य नेपालको
3: दाजु जसरी भए पनि ल पारिदिनु पर्यो बिहे गर्ने हो अब त
4: म छु के फलमी
3: तपाईँले त धोका दिनुहुन्न नि दाजु
5: मिलाएर कुरा गर्ने हो दाजु सकेसम्म अझै कुरा सुन्नुपर्छ
4: फुलमा पानी हाल्ने अङ्कल
6: यो घरमा बिहा गर्ने उमेर पुगेको छोरी छ अरे केटी हेर्न आएछ भनिदिनुहोस् न है
4: ए केटी हेर्न आएको
6: हजुर
4: बिहा गर्ने
6: यस
4: बस न त
6: ओके
3: दाजु
6: देख्यो
3: बस्छन्
6: भाइ पुगे
3: हजुरले यति गरिदिनु भयो नि दाजु साह्रै गुण लाग्छ
4: गाह्रै
3: हेर्नु न

0: कति भयो हाम्रो
1: फोटो किन खिचायो यसको
0: फोटो खिचायो होइन कि आमा प्रभु पेको एपबाट मैले पैसा तिर्न लागेको हेर्नुहोस् कस्तो सजिलो छ प्रभु पेको एप खोल्ने क्युआर कोड स्क्यान गर्ने चाहिएको रकम भर्ने अनि पैसा तिर्ने
1: कस्तो सजिलो रहेछ है फोटो खिचा जस्तो
0: हो नि अब एउटा फोटो साँच्चै खिचौँ है त
2: प्रभु पे वालेट अब मोबाइलमा

0: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
1: ब्याङ्क शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्सन
0: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
1: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
3: बेरोजगारीलाई हराउ देशलाई जिताउ
4: रोयल ब्याङ्क खुसी बाणी वर्ष खुसी
5: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
6: ल बाबु हजुरकै हाड भरोसामा फुलमाया आएकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिलो हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुल
0: विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
1: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
3: बेरोजगारीलाई हराउ देशलाई जिताऊ

0: बाबु घरमै लाग्ला।
1: हुन्छ हुन्छ, पिर नगर्नु, म छु।
2: दाई यहाँ बस्नुहुन्छ र?
1: बस बस, हामीलाई त बानी भइसक्यो। यहीँबाट गाडी लाग्छ, गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ। मैले सालसँग कुरा गरिसकेको छु, मान्छे राम्ररी छ भन्दै छु। काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ। किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके, तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ। 5-7 दिनमा सबै सेटल हुन्छ।
2: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है दाई?
1: चलिन्छ, कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न। देख्यो, ठाउँ पाइयो सर। हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको, र त एक दिन चलाउँला भन्ने छ। पिर नगर, म छु।

0: सकम बारी
1: हजुर तपाईँको नि
0: सूर्यवीर
1: सूर्यवीर
0: जोक्सपार बाई द वे आम देव
1: डिरेक्टर
0: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
1: अनि डिनर चाहिँ गर्नुहुन्न
0: लाइक

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छे कतिन्जेल यो दलदलमा गालामा रस खन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने हो
1: यस्तो मान्छे कस्तो मान्छे दाइ के फरक छ र तपाईँ र ती मान्छेहरूमा फरक छ र फरक छ र यता हेर्नुहोस् फरक छ र दाई तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो सहयोग गर्नुभयो सस्तोमा पर्नुभयो उनीहरूले मेरो अभावको फाइदा उठाए मूल्य तिरे महँगोमा परे यही हो फरक तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो एउटा राम्रो कलाकार बनौँला नाम कमाउँला दाम कमाउँला घर परिवार हेरौँला बहिनीहरू पढाउँला भनेर आइके होइन तपाईँहरूले होइन मलाई बाध्यतामा पुऱ्याएको
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने इज्जतै फाल्ने भाप लाग्ला भाप लाग्ला
1: कहाँ लेखेको छ र दाई इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ तपाईँहरूको चाहिँ इज्जत जाँदैन पाप लाग्दैन पाप लाग्छ भने हामी सबैलाई लाग्छ मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा?
0: राजनीतिमा?

0: लाउन सुरु गरौँ न, रात छिपी भयो।
1: अनि बाटुलीसँग भिन्ने त नि खै त,
2: अनि त्यहाँ हाम्रो छाला कहिले पुरेछ तर
1: तँलाई त मै टेर्दिन, झन् बाटुलीको त आशै नगर।
2: त्यसो सर त लाउ, आएर जे भन्छ त्यो
3: मानौँ। होइन, हाम्रा पुग्नेले गाइहाल्छ नि। नमस्ते नमस्ते।
1: बाटुलीले एउटा शर्त राखेको थिए।
3: मन्दिर छ मन्दिर छ।
1: पहिला शर्त त सुन।
0: सुनिदिउँ न त सुनिदिउँ।
1: यदि बाटुली हारे पुर्णेको स्वास्नी बन्न तयार थिए, तर पुर्णे हार्यो भने
0: हार्यो भने
1: यदि पुर्णे हार्यो भने बाटुलीको घरमा हलि बस्नुपर्छ।
0: क्या हो के छ विचार?
3: कस्तो लाग्यो शर्त?
4: रसिलो
3: ल, सुरु गरौँ
0: ल, अलिक खिपेर दे त
3: ल, रङ्गा दिउँ।

0: पर्ने हो कि आफै बुझिए जाने, मुख खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसिता भइन् रानी।
1: के भयो के भयो गाउँ के
2: सर्त अनुसार अब भोग्नु पर्यो हामीले होइन।

0: नभएको बताउनु भएको छ।
1: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो, हामी अग्लो हुन चाहन्छौ। तपाईँहरूको अग्लाई देखेर लोभ लागेको छ, तर हामी तपाईँहरूभन्दा अग्लो हुन चाहन्छौ। बन्छौं पनि एक दिन, तर तपाईँहरूलाई सानो बनाएर होइन, तपाईँहरूको खुट्टा काटेर होइन, मन वचन र कर्मले इमान्दारितापूर्वक काम गरेर हामी अग्लो हामी सफा हुन चाहन्छौ। तर तपाईँहरूलाई फोहोर देखाएर होइन, हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौ। हामी तपाईँहरूको दुश्मन होइन, हामी संसदमा प्रतिपक्ष छौं, तपाईँहरू सत्ता पक्ष हुनुहुन्छ। जहाँ प्रश्न उठाउनु पर्ने हो, औंला छोडाउनु पर्ने हो, त्यहाँ औंला छोडाउँछौं। जहाँ छपडी बजाउनु पर्ने हो, त्यहाँ छपडी बजाउँछौं।
2: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रपाको प्रथम महाधिवेशनमा वैकल्पिक राजनैतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि सोही पार्टी भएको बताउनुभयो।
3: राष्ट्रपाले चार वर्षभित्रै जुन यो उपलब्धि हासिल गर्यो, आन्दोलन गरेर संघर्ष गरेर भन्दा पनि जनताको मन जितेर आधुनिक विज्ञान प्रविधि मार्फत आफ्नलाई विकास संरक्षण गरेर जसरी तपाईँले यो ऐतिहासिक सफलता हासिल गर्नुभएको छ, यसलाई नेपाली इतिहासको नयाँ एउटा क्रान्तिको कडीको रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ।
2: जनमत पार्टीका नेकपा एमालेका नेता प्रदीप गेवालीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई राष्ट्रिय हितको रक्षामा संवेदनशील हुन आग्रह गर्नुभएको छ।
4: केही प्रश्नहरू भने खड़ा गरेका छन्, तपाईँहरूले यो महाधिवेशनबाट ती प्रश्नहरूको जवाब मलाई चाहिँदैन, तर नेपाली जनतालाई ती प्रश्नहरूको जवाब, किनभने स्वघोषणाका स्वरहरू कमजोर भए, यदि जनताका आलोचनाहरूलाई व्यवस्था गर्ने प्रवृत्तितिर अगाडि बढ़ियो र पारदर्शिता होइन अपारदर्शितातिर गइयो भने स्वाभाविक छ त्यो जनमत सधैँभरि नयाँ हुन सक्छ। प्रारम्भिक दिनहरूले लोकतन्त्रलाई बलियो बनाउने तपाईँको आफ्नै बाछा पत्रसँग मेल नखाने खालका कतिपय घटनाहरू भएका छन्। हामी चाहन्छौ ती कुराहरू अपवाद बनुन् र
2: जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले बालेन शाहलाई फरक प्रकारको नेता र राष्ट्रपा सभापति रवि लामिछानेलाई त्यागी नेताको संज्ञा दिनुभयो।
5: त्यो जिम्मेवारी निर्वाह गर्नलाई तपाईँले जुन वाचा गर्नुभएको थियो, ती संज्ञातालाई हामी बलगर बनाउँछौ। जनकपुरमा जुन उद्घोष गर्नुभएको थियो त्यो वाचा पूरा गरेर देखाउनुहोस्। मेचीदेखि महाकालीसम्म गुण्ने त्यो हुलाकी राजमार्गलाई पूरा गरेर देखाउनुहोस् र हामीले कतै पनि नओर्लिनु पर्ने गरी त्यो कुरा गर्नुहोस्, ताकि म महाकालीमा ओर्लिने बित्तिकै जय महाकाली गीतै गाउँला प्रधानमन्त्रीज्यूको, त्यो कुरा गर्नुहोस्। यसरी जनतासँग गरेका वाचाहरूलाई पूरा गर्नुहोस् भनेर म भन्न चाहन्छु।
2: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संविधानमा आवश्यक सुधार हुनुपर्ने बताउनु भएको छ। उहाँले जनताले राजा ल्याउँछन् भनेर बालेनलाई प्रधानमन्त्री बनाएको समेत बताउनुभयो।
6: नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बालेनको राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालले लिने नीति र महाधिवेशनबाट चयन गर्ने नेतृत्वले पार्टीका लागि मात्र नभएर देशकै लागि महत्वपूर्ण राख्ने बताउनु भएको छ।
7: यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको अनुसार नयाँ नेतृत्वका लागि भोलि सोमबार दिउँसो 2 बजेदेखि उम्मेद्वारी दर्ता शुरू हुनेछ भने आगामी मंगलबार बिहान 8:30 बजेदेखि मतदान शुरू हुनेछ। महाधिवेशनमा भाग लिन सातै प्रदेशबाट 4211 जना प्रतिनिधि चितवन पुगिसकेका छन्। मतदान सकिएको 2 घण्टापछि नै मतगणना शुरू गरेर परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी
2: विद्युतीय राहदानी सफाईमा भएको भनिएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठसँग बयान लिएको छ। अख्तियारको मुख्यालय टंगालमा अनुसन्धान अधिकृतहरूले पूर्व मन्त्री श्रेष्ठसँग राहदानीको ठेका प्रक्रियाबारे सोधपूछ गरेका हुन्। यसै प्रकरणमा बयानका लागि 3 दिनको म्याद दिएकी अर्कै पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा भने उपस्थित हुनुभएको छैन। उहाँले आफू विदेशमा रहेका आउन नसक्ने जानकारी इमेल मार्फत पठाइसक्नु भएको छ। उपस्थित नभए इमेलकै विवरण मिसेलमा राखेर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ। यसअघि अख्तियारले परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई र बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालसँग पनि बयान लिइसकेको छ। 64 लाख थान नयाँ विद्युतीय राहदानी छपाईको ठेक्का प्रक्रियामा खरिद नियमावली मिचेर आर्थिक जलखेल गरिएको आरोपमा अहिलेसम्म 25 जनासँग बयान लिइसकिएको छ भने राहदानी विभागका महानिर्देशक सहित 4 जना पक्राउ परिसकेका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त किनी कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै #123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर कक्षा 12 र एसएको नतिजामा गम्भीर लापरवाही र प्राविधिक त्रुटि देखिएको भन्दै विद्यार्थी संगठनले आपत्ति जनाएका छन् नेकपा एमाले निकट अनि राष्ट्रिय र नेपाली कंग्रेस निकट नेभिसनले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालयको ध्यान आकर्षण गराएका हुन् अनि राष्ट्रियका अध्यक्ष दीपक धामीले कक्षा 12 को नतिजामा देखिएका गल्ती र झन्झटिलो पुनर्योग प्रक्रियाले विद्यार्थीमा मानसिक तनाव बढ़ाएको बताउनु भएको हो उहाँले नतिजा सम्बन्धी गुनासोहरूको तत्काल छानबिन गरी दोषीमाथि कार्यवाही गर्न माग गर्नुभएको छ यस्तै नेभिसनले एसईको नतिजा व्यवस्थापनमा ठूलो लापरवाही भएको दावी गरेको छ पुनर्योगका क्रममा धेरै विद्यार्थीको ग्रेडमा ठूलो फेरबदल हुनु र करिब 1000 विद्यार्थीको उत्तर पुस्तिका नै फेला नपर्नु गम्भीर त्रुटि भएको नेभिसनको भनाई छ दुवै संगठनले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने जिम्मेवार अधिकारीलाई तत्काल कानूनी र विभागीय कार्यवाहीको दायरामा ल्याउन माग गरेका छन्
5: काठमाण्डको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पताल टिचिङमा आगामी असार 15 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः संचालनमा आउने भएको छ बीमा बोर्डले अस्पताललाई तिर्नुपर्ने बाँकी रकममध्ये केही रकम भुक्तानी गरेर सेवा संचालन गर्न निर्देशन दिएपछि अस्पतालले यो निर्णय गरेको हो अस्पतालको प्रशासन र निर्देशकहरूको बैठकले रोकिएको बीमा सेवालाई असार 15 गतेदेखि नियमित अगाडि बढ़ाउने निर्णय गरेको बीमा शाखाका इन्चार्ज मनोज थापाले जानकारी दिनुभएको छ यसरी भुक्तानीको विवादका कारण अस्पतालमा बीमा सेवा प्रभावित भएको थियो
4: वर्षाको शुरूआतसँगै नेपालका विभिन्न भागमा डेंगूका बिरामी थपिने क्रम शुरू भएको छ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरण अनुसार गत जनवरी महिनामा यता 10/55 जनामा डेंगू संक्रमण पुष्टि भइसके यसपटक कोशी प्रदेशमा 17 र लुम्बिनी प्रदेशमा 15 जना बिरामी भेटिएका छन् जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा बढ़ी हो यसै गरी बागमतीमा 10 गण्डकीमा 6 मधेसमा 4 र सुदूरपश्चिममा 3 जनामा यो रोग देखिएको छ पानी जम्ने ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले अबको एक महिना संक्रमण अझ फैलिन सक्ने स्वास्थ्य मन्त्रालयले अनुमान गरेको छ महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले लामखुट्टेको टोकाईबाट जोगिनु नै यो रोगबाट बस्ने सबैभन्दा उत्तम उपाय भएको बताउनुभएको स्वास्थ्य मन्त्रालयले घर र कार्यालय वरपर पानी जम्न नदिन कूलर वा गमलाको पानी हप्तामा एकपटक फेर्न र बाहिर निस्कदा शरीर ढाक्ने कपड़ा लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ
5: विराटनगरमा लागू औषध दुर्व्यसनमा फँसेका एक युवकलाई सुधार गृह लैजान खोज्दा झडप भएको छ आफूलाई कोठाभित्र थुनेर आत्महत्याको प्रयास गरिरहेका 29 वर्षीय रूपीण कार्कीलाई सम्झाई बुझाई बाहिर निकाल्ने क्रममा उनले प्रहरी र कर्मचारीमाथि चक्कु प्रहार गरेका हुन् काठमाण्डको सुधार गृहमा पठाउने तयारी भइरहेका बेला कार्कीले ओछ्यानमा लुकाएर राखेको चक्कुले अचानक आक्रमण गरेको मोरङ प्रहरीले जनाएको छ आक्रमणबाट प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी जवान हिमाल घिमिरे र सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते हुनुभएको छ घाइते 3 जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य रहेको छ आक्रमण गर्ने कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ
4: काठमाडौँ स्थित साउदी अरेबियाको दूतावासले नेपाली श्रमिकका लागि लागू गर्न लागि सिप प्रमाणीकरण कार्यक्रम नरोकिएको स्पष्ट पारेको छ साउदी राजदूत फहदले यो कार्यक्रम आफ्नो सरकारको आधिकारिक नीति भएकाले जुलाई 1 तारीकदेखि नै लागू हुने बताउनुभयो वैदेशिक रोजगार व्यवसाय संघका प्रतिनिधि संघको भेटमा राजदूतले यसको शुल्क 50 अमेरिकी डलर मात्रै तोकिएको जानकारी दिनुभयो यता वैदेशिक रोजगार व्यवसाय संघले भने यो व्यवस्थाले गरीब श्रमिकमाथि थप आर्थिक भार थपिने र नयाँ सिन्डिकेट खड़ा हुने भन्दै विरोध जनाएको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

2026 को अवसरमा CGTVले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% EMIको सुविधा, नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप CGTV, खेल सँगै भरोसा सँगै।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। आगामी आर्थिक वर्ष 2083-84 लागि असार 1 गते 66.93 अर्ब रूपियाँको बजेट ल्याएको प्रदेश सरकारको चालू आर्थिक खर्च वर्षको खर्च विवरण भने निकै निराशाजनक देखिएको छ। चालू आर्थिक वर्षको 11 महिना बितिसक्दा पनि कुल बजेटले 45% हिस्सा समेत खर्च हुन सकेको छैन। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार पूँजीगत तर्फ विनियोजित 41.65 अर्ब रूपियाँ मध्ये हालसम्म 36.50% अर्थात 15.20 अर्ब रूपियाँ मात्र खर्च हुन सकेको छ। यो बागमती प्रदेशको खबर रहेको छ।
2: तनहुँको रणनीतिक महत्वको बुद्धसिंह मार्ग निर्माण शुरू भएको लामो समय बितिसक्दा पनि काम सुस्त हुँदा स्थानीयवासी समस्यामा परेका छन्। तीनवटै सरकारले नमूना आयोजनाका रूपमा प्रस्तुत गरेको यो सड़कका लागि वर्षेनी बजेट विनियोजन भए पनि निर्माण कार्यले गति लिन सकेको छैन। सड़कको स्तर उन्नति नहुँदा विशेष गरी देवघाट र रिसिङका ग्रामीण क्षेत्रका सुन्तला कृषक मर्कामा परेका छन्। आफूले उत्पादन गरेको सुन्तला र अन्य कृषि उपज बजारसम्म पुर्याउन कठिन र घुमाउरो बाटो प्रयोग गर्नुपर्दा डुबानी खर्च बढ़ेको किसानहरूको गुनासो छ।
1: अब विदेशका खबर। भारतको तमिलनाडुमा ग्यास चोहावट हुँदा 7 जनाको मृत्यु भएको छ। सेफुड फ्याक्ट्रीमा अमोनिया ग्यास चोहावट हुँदा 7 महिला कर्मचारीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था भास्करले जनाएको छ। तमिलनाडुको तिरुवल्लुर जिल्लास्थित सेफुड एक्सपोर्ट फ्याक्ट्रीमा आज भएको सो घटनामा 65 जना भन्दा बढ़ी घाइते भएका छन्। घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये 9 जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार शुरू गरिएको छ।
2: स्विजरल्याण्डमा इरान र अमेरिका बीच हुने वार्ता वा लेबनान द्वन्द मुख्य एजेण्डा बन्ने भएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बताएका अनुसार इजरायल र हिजबुल्ला बीचको विवाद तथा इजरायलले लेबनान सम्बन्धी प्रतिबद्धता उल्लंघन गरेको विषयलाई वार्तामा प्राथमिकताका साथ उठाइने भएको छ। छलफलमा इरानको रोका सम्पत्ति फुकुवा गर्ने र तेल बिक्रीको अनुमति दिनु विषयमा कुराकानी हुने बताइएको छ। दुई देश बीचको प्रत्यक्ष वार्ता आज स्विजरल्याण्डमा शुरू हुँदैछ।
1: यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग 60 दिनभित्र अन्तिम सम्झौता नभए होर्मसल मार्ग भएर जाने जहाजहरूबाट अमेरिकाले महसुल असुल्ने चेतावनी दिएका छन्। इरानले सोचल मार्गमा सेवा शुल्क लगाउने तयारी गरिरहेका बेला ट्रम्पको यो भनाई सार्वजनिक भएको हो। लामो समयदेखि आर्थिक प्रतिबन्ध र द्वन्द्वको सामना गरिरहेको इरानले भने सो क्षेत्रको सुरक्षा र व्यवस्थापन बापत शुल्क लिनु जायज रहेको बताउँदै आएको छ।
2: अब खेलकुद। अमेरिका, मेक्सिको र क्यानाडामा जारी फिफा विश्वकपको समचरणबाट अन्तिम 32 पुग्ने टोलीको टुंगो लाग्न थालेको छ। आज बिहानसम्म आयोजक मेक्सिको, संयुक्त राज्य अमेरिका र जर्मनीले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। मेक्सिकोले दक्षिण कोरियालाई, अमेरिकाले अस्ट्रेलियालाई र जर्मनीले आइभेरी कोस्टलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका छन्। अर्कोतर्फ लगातार 2 खेल हारेका हाइटी, टर्की र ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएका छन्। 48 टोली सहभागी यस पटकको विश्वकपमा 12 समूहका शीर्ष 2 र उत्कृष्ट तेस्रो हुने 8 टोली अन्तिम 32 पुग्नेछ।
1: विश्वकप अन्तर्गत आज राति पाउने 10 बजे पूर्व विजेता स्पेनले साउदी अरेबियाको सामना गर्दछ। पहिलो खेलमा बराबरीमा रोकिएको स्पेन आजको खेल जितेर अघिल्लो चरणको सम्भावना बलियो बनाउन चाहन्छ। त्यस्तै आज राति पाउने 1 बजे बेल्जियम र इरान तथा बिहान पाउने 4 बजे उरुग्वे र काबो भर्डे बीच प्रतिस्पर्धा हुनेछ।
2: र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आगामी इंग्ल्याण्ड भ्रमणका लागि आफ्नो 1 दिवसीय टोली सार्वजनिक गरेको छ। युवा ब्याटर शुभमन गिलको कप्तानीमा घोषित टोलीको उपकप्तानमा श्रेयस अय्यर रहेका छन्। भारतीय टोलीको इंग्ल्याण्ड भ्रमण जुलाई 1 तारीकदेखि शुरू हुँदैछ, जहाँ पहिले 5 खेलाड़ी खेलको T20 श्रृंखला र जुलाई 14 देखि 3 खेलको 1 दिवसीय श्रृंखला खेलिनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
1: चितवनमा राष्ट्रपाको प्रथम महाधिवेशन शुरू। विगतका फट्याईमा न्यू खोजिरहने प्रधानमन्त्री बालेनको चेतावनी। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लगाउने सम्भव भगवान बनाएर गल्ती नगर्न राष्ट्रपालाई गगन थापाको सुझाव।
2: राहदानी अनियमितता प्रकरणमा पूर्व मन्त्री श्रेष्ठसँग अख्तियारको सोधपूछ। आरजू राणा उपस्थित नभएपछि अदालत जाने तयारी। कक्षा 12 र एसएको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थी संगठनको आपत्ति। तत्काल छानबिन गर्न परीक्षा बोर्ड र मन्त्रालयसँग माग।
1: त्रिवी शिक्षण अस्पतालमा असार 15 देखि स्वास्थ्य बीमा सेवा पुनः शुरू हुने। वर्षाको शुरूआतसँगै 55 जनामा डेंगू संक्रमण पुष्टि। कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढ़ी प्रभावित। एक युवकलाई सुधार गृह लैजाने क्रममा विराटनगरमा झडप। 2 प्रहरी सहित 3 जना घाइते।
2: भारतको तमिलनाडुमा ग्यास स्वात हुँदा सात महिलाको मृत्यु 65 घाइते लेबनान संकट र क्षेत्रीय सुरक्षाबारे इरान र अमेरिका बीच छलफल हुँदै 60 दिनभित्र सम्झौता नभई हर्मुज जलमार्गमा महसुल उठाउने ट्रम्पको चेतावनी
1: र मेक्सिको अमेरिका र जर्मनी फिफा विश्वकपको नकआउट चरणमा आज राति 3 खेल हुँदै स्पेनले साउदी अरेबियाको सामना गर्ने इंग्ल्याण्ड भ्रमणका लागि भारतीय टोली घोषणा
2: हवस्त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पाथ्रीबाज खादबारी तीन धरिथुमका संखुवा सभा
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाख्रीवास एफएम 104 मेगाहर्ज खातबारी तीन झरिथुम्का संखुवा सभा
2: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
0: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
2: प्रोप्राइटर खड्ग विश्वकर्मा
3: सम्पर्क नम्बर 98 4 23 65 82
0: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर फोन नम्बर 98 11 33 96 97
1: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ मादीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ भिजिट नेपालको नारालाई सफल बनाउन मादी जाउँ
0: प्रायोजक मादी वस्त्रालय आवश्यक थान तथा रेडीमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ प्रोप्राइटर मातृका सुवेदी सेवन सुवेदी सम्पर्क नम्बर 029424122 र 98424349900
4: होइन ए हजुर उठ्नुहोस् न भन्या टायल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र
5: ए अब त जानै पर्ने भएन नि हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
4: हाम्रा सेवाहरू टायल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम्स रेडीमेड ढोका साथै ढुङ्गा गिट्टी बालुवा समेत ढुवानी गरिन्छ
5: प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 98520161580 98421081 धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक संखुवा सभा

0: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 9842590035।
1: डिभिजन वन कार्यालय खाँदबारी सङ्खुवा सभाको अनुरोध,
2: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
1: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
2: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
1: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
2: चुरोट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौं।
1: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
2: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
1: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौं।
2: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौं।
1: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
2: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
1: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।
3: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना,
1: एक नम्बर सुन र अस्तली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टुर। प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
1: 0297268048,
0: 9842569801
1: र 9852058।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्ल पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702 98 4 23 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: डिआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादगरीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि। सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खादगरी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 50 60 817 र 09 57 68 817।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाँच पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।
1: बाटामा बिगेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिला न हो कान्छा जोगमनीतिर कपडा किन्न।
2: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ कारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
0: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ। सम्पर्क नम्बर 0295752 9817340051।
0: न्यू भीमसेन वस्त्रालय ठाकै 9 तुमिङ चार सन्तवा सभा।
1: के को अवरोध हो यो बाटो बाटो? फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804958909। मिसन टेडेन सप्लायर्स,
1: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रगल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातबारी 3 मङ्गलादेवी थान सुमन चोक। प्रोप्राइटर धन बहादुर रसाइली। सम्पर्क नम्बर 9852159753 र 029560553।
5: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
6: त्यो खानबारीको टुडी खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
7: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिस्ता चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खातबारी सङ्खुवा सभा। प्रोप्राइटर बलराम कटुवाल। सम्पर्क नम्बर 9862133993। ईश्वरी कटुवाल 9842107729 र 029560508। साथमा खानबारी एकको टोडी खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको सल्लाह र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुनिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: एहे भान्जी
1: मामा नमस्कार मेला जान लागे कि नि मामा
0: मेला पात भन्छौ गर्गनाले झपक्क परेर पो हिँड्यौ त
1: आफू राम्रो भन्न किन समय कुर्नु खादारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा बनाइहाल्छन् नि गहना भने जसरी
2: हो त नि नम्बरी सुनका गहना बनाउनु परेमा सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री शर्मिला लकान्द्री सन्ध्या सुनचाँदी हस्तकला उद्योग खादबारी एक भानुचोक सङ्खुवासभा सम्पर्क 9842-36-56-31 9807-13-265
1: पाँच खपन नगरपालिकामा होलसेल दर भावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल सिउमा आउनुहोस् साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ यसका लागि अलैँची खरिद बिक्री केन्द्र
3: 13-265
1: पाँच खपन नगरपालिकामा होलसेल दर

सर डाँडागाउँ स्कुल छेउ प्रोप्राइटर टेक बहादुर श्रेष्ठ सम्पर्क नम्बर 0 29 41 10 88 र 98 15 35 36 56।

0: हुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुम्लिङ चार खाद्य संस्थान अगाडि। सम्पर्क 0295750045 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
3: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

छोड दिनेहरू पनि आफ्नै थिए। कसरी टाढा भएर त कसरी नजिक, कसरी विश्वकी सज्जन व्यक्तिका अनुहारहरू जसले रुवाए मेरो आत्मा सही।

यस गीतका कथा अनि शब्द तथा श्रीमान श्रीमती पूरा पूरी काल्पनिक हुन्। यदि संसारको कुनै जोडीको कथामा धेरै थोरै मिल्न गएमा श्रीमान श्रीमती आफै मिल्नुहोला। सम्पूर्ण श्रीमती पीड़ित एकता जिन्दाबाद जिन्दाबाद।

साउनी सधैँ यो कोकीसँग रक्सी खुवाउने, खोइ आज हाम्रो टोलको मान्छेहरू त खोइ देख्दिन, कहाँ गएछन्? अब त्यही टिमाईको बगरमा गएर काँचो भात खाएर बुढक बुढो उफ्रिने त होला नि, के को बन भोज हुन्छ? त्यो त बगर भोज हो, बगर भोज भन्छन् भने जाने रक्सीमा कोकिस चोकेर खाने।

बनाउनुलाई आउँदैन रहेछ जाबो एउटा चिया कराइदेखि तुलेसीमा लागिसक्यो खियाका हो बिहान बेलुका होटलबाट खाना ल्याउनु पर्छ आफूले दुःख पाएको कसले कुरा गर्छ आफू जस्तो पीडित भेट्दा खुसी लाग्यो आज मनको कुरा भङ्गे पारी खोलिदिन्छु हजुरहरूको माझ तुले मादल ठोक खरि झरे झरोस् लापा परे परोस्

0: Oh no!
1: यो पापड फुटाएर त्यो पुगुलीको गाला फुटाउन सकिन भने मेरो नाम पनि ऊ होइन, म पनि खेलाडी हो, खेलेको किपरमा। आज त्यो पुगुलीलाई कुटेर लोड गर्छु टिप्परमा।